किसानलाई त साँच्चै धेरै सुविधा रहेछ। म त

0: पनि पशुको थापमा हिँड्ने परामर्श गोबरको थापमा प्रशिक्षण समूहका सेवा यो कि ठाउँमा
1: जानकारीका लागि

ଥିଲା ଚୋରି

0: प्रणाली भन्दा आयोजन बढी हुने खालका बाली के लगाउन सक्थ्यो? हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बालहरूले एकै किसिमले दबाई गर्न विविध किसिमले नोक्सानी गरेको छ।
1: जनावरले अनुभवले सुक्खा पालेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेट गङ्गा चलिएको विवाद, चौथो टोली मासमा 1.54% मात्रै आर्थिक वृद्धि लगायतका खबर भएकै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि नाबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिन आवश्यक छ।
1: सुरक्षित पारिने वातावरण बनाउँछ।

सबै ठाउँमा बादलले एकै किसिमले नभई विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्जिलिङ बजारतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने खुट्टाई इलामतिर अर्को जातको छ होइन। मध्य पहाडी भागमा एक किसिमको छ भने अलिक तराईतिर अथवा चुरेको नदी अलिक फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढी भएको छ भने म र म जस्तै यस्तै दुनियाँ

सकेको आफूले सञ्चालन गर्ने आफूले त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु छ। त्यहाँ एउटा स्थान छ जहाँ एउटा कुर्सी छ, जुन कुर्सी मकिएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्केको छ।

नमस्कार आज को जो पढ़ता हूँ और एक लाभ लो।

तपाईँकै चिर परिचित श्रेष्ठ

0: व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा, कुखुराको दाना, गाई भैँसीको दाना, रासायनिक मलमा युरिया, डिएपी, पोटास, जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोफेटमा पाइन्छ। सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: आफ्ना सम्पूर्ण सेवा राखी

Thank you.

संख्या

0: चोरी को घटना पनि जसरी अब यहाँको मान्छेले घरै खाली गरेर कुनै ठाउँमा चाहिँ जाने चाकहरू लगाउनलाई त्यो अवस्थामा चुनावले पनि चोरी गर्न सक्ने भएको हुनाले हामीले चाहिँ खबर सङ्कलन सिभिलमा खबर सङ्कलन गर्ने र चौबिसै घन्टा तपाईँको मोबाइल एउटा मोबाइल हुन्छ गाडीमा अर्को हामीले पिकेट ड्युटी राखेका छौँ यो किसान चौकमा र यात्रु सहायता कक्ष जुन हेल्प डेस्क छ पनि स्थापना गरेको छु र एउटा मोबाइल टोली चाहिँ हाम्रो स्ट्यान्डबाई हुन्छ कुनै किसिमको घटना हामी कहाँ आउने बित्तिकै मोबाइल टोली मोबिलाइजाउने गरी राखेको छ हाम्रो यहाँबाट मात्रै नभएर तपाईँको पौडेल चौकी खर्सामा पौडेल चौकी कटनिया र असल पौडेल पोस्ट कटौरा यति ठाउँबाट पनि अब त्यहाँका स्थानीय प्रहरी कर्मचारीहरूलाई मैले निर्देशन दिइसकेको छु र चौबिसै घन्टा हाली रोक्नुपर्छ सरकारमा त्यसै किसिमको घटना
1: चालिसजना जति छ तपाईँको चालिसजना यता छ यहाँका पदाधिकारी मतिपुरकै माध्यमको पोस्ट छ अनि त्यसपछि लक्ष्मणा पढेसोकी लक्ष्मणा र पढेसोकी कटना मतिपुर यहाँ कुनै कारण मतिपुरकै माथि यहाँनिर

0: मृत्यु का निकालने
1: सफाई कराई थी।

Thank you.

पर्याप्त निन्द्र, सकारात्मक सोच एवं चिन्ता र तनावबाट

사람들은정말힘이괜찮은사람들을찾아가서모든것을찾아가시기바랍니다. 무엇이든지싸

0: साथी तर दुधको मूल्य पाउनु पर्यो नि
1: भाइ, तपाईँले दुध केजीमा लगेको 15 दिनमै दुधको पैसा पाइहाल्नुहुन्छ
0: क्या?
1: त्यति मात्रै कहाँबाट भाइ, किसानका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध सङ्कलन गरेर

0: हाम्रो गाईपछि बिरामी भयो भने नि
1: सुन्नुहोस् न गाई, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गर्ने कुरा साथै प्राथमिक सल्लाह पनि दिइन्छ।
0: अनि पशु तथा परिजीवन तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
2: ए, किसानलाई त साँच्चीकै धेरै सुविधा रहेछ।
0: हो त, दोस्रो पनि सम्झनु सहारा देवीया विश्व किमी
1: परस्परिया
0: प्रशासन जाने कार्यक्रम।

स्वस्थ जीवन पाइ

Thank you.

Thank you.

Thank you.

और खास गहूँ चौ

チキンって練習しないのにさ。

समग्र वातावरणमा गम्भीर अर्थ पुर्याउँछ।

0: प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई कृषकका बाँध्ने टाउको दुख्ने मुसा गर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य प्रसार सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त अफाइली तपाईँको परिवार र उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।
1: म परम्परागत पिसारी नै प्रयोग गर्छु।

बलि। मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा व्यासकमेर एक ठाउँमा आजको काल पानी परेपछि बिहान नदी पश्चिमी न्यूनचापीय प्रणालीको अल्प प्रभाव रहने ती महाशाखा गण्डकी लुम्बिनी कर्णाली उसुरु पश्चिम प्रदेशका हिमाली भूभागका बाँचे ठाउँ तथा पहाड़ी भूभागको एक दुई ठाउँमा मतली गर्जना बाजुमर्ना मध्यम समूह पानी परसेकमा उल्लेख गरिएमा उसको कोशी ओ बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागको एक दुई ठाउँमा फेरि पानी परसेकमा तथा हिमपातका फेरि सम्भावना रचना गर्दा शाखाका अनुसार लुम्बिनी ओ सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा फेरि हल्का पानी परसेकमा सम्भावना रहेमा राज्यको कारण विशेष गरेर पश्चिमी भूभागमा पानी परसेकमा सम्भावना रहेको कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सरकारवालाहरूको सचेत अधिकारीहरूलाई पाठक मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिएर आवश्यक तयारी तथा योजनाको लागि अर्जी गर्नुभयो। मौसम

सेवा कर

అత్తగా కాకపోతే నాకు వస్తుంది సార్.

0: कला पुस्तमा लिन चाहती अब वर्णात्मा सभामा पुष्पतिनाथ सप्राइजमा इन्डियन इटालियन फ्रान्सका कार्यपाल साहित्य इन्डियन लिमिटेड कम्बाइन मिल म्याक्स मिल चारा मेसिन हार्भेस्टर मतलब लगायत पशुपंक्षी अध्ययन पहिला मेसिन कुरियाका संचालक खेती किसानी गर्न सक्ने ठाउँमा उपलब्ध छ कसरी त विग्रह सक्ने कृषि क्रम मेसिन के विशेष छुटमा पनि आधारित
1: सरकारी संस्थाको

0: सुन्नुहोस्
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो कुर्माला एफएमद्वारा जनै प्रचारी सन्देश। आफ्नो भाषा आफ्नै आवाज समावेशी रेडियोको साझा पाठ यो रेडियो कुर्माला एफएम 107.7 मेगाहर्ट्ज।

0: भएमा विज्ञ कुरा सुन्छौ। हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी बसाउने, जमिन भुक्क फुल्ने, धाँदा फाट्ने वा पहिले फाटेको छ भने धाँदा कराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट तत्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुरोध गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान मान्छेको धन, ज्यानै नभए के धन के भन्छ।

கரம் தனா புனித குருநாதராகரம்.

किसान जो है ना सिंचाई का

Thank you.

साथ मेरे कारण मेरा कारण पानी को पानी था।

0: टिकट नम्बर र तात्कालिक गरेको सामूहिक रूपमा काटिन्छ। गरपाल मिलाख गुनेरक औटी हाटमा कम्प्लिट पट्टिया बचाउने या छन मदिरा बजेकी गीतै नगर्नेछ। नचले म महिना म पत्नीकै खटु बगाएर छ सैकाजी दुई लाइनको एक अप्ठ्यारो छ। पहिला लाइन एक फेरा दुसरा लाइन बगाएको बेला कम्प्लिट दोस्रो लाइनको सुरुमा सखी र कला चलन भयो। सफल डालेमा बटमा उज्जरको नेर फाल्या ब्लाउज काँचामा सुत्या कुरेको पानीमा सबभन्दा टेबल परेको गाडीलाई गीतमा सृष्टि कौशलमा मर्न घटना
1: विकास मौसम पूर्वानुमान सार्थक अनुसार आज भोकाल देशभरि ठाउँमा पानी पर्छ सम्भावना रहँदा देश विशेष देखा रुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश कटकुच ठाउँमा वर्षा तथा उच्च पारी भयो। हिमाली क्षेत्रमा हिमपात पर्सिक्न धन्यवाद पानी पर्न सम्भावना र कृषि साइकलसम्म काटल धान छङ्क्याए सबको किसानको सर्वसाधारण पनि सतर्क रहन सम्बन्धी पाचक सूचना नै रूप नलिएर महाशाखा अर्जित गर्दा
0: पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीको कारण उडान उडान अवरोध घटाए। एमआरएनपी एआर अवतरण प्रक्रिया कार्यान्वयनको तयारी आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरण यी सम्बन्धी प्रारम्भिक प्रविधिको अध्ययन पूरा गरेर चलिरहेका आवश्यक डिजाइन सुरक्षा मूल्याङ्कन प्रमाणीकरण हो। नियमकी स्वीकृति पूरा हुनेपछ प्रक्रिया सञ्चालन रहेमा लगत प्रणाली लागू गर्नपछि मौसमको कारण टाइम डाइभर्ट गर्न पर्दा डक्टर तथा अवतरणमा समस्या आइरहेको घटनामा थारू समुदायका दलित थारू प्रजा सभा ठाकुर बगायमा बाल विभाग र गौशक्तिकरण बारे छलफल सम्भावना पोखरा विमानस्थलमा उडान अवरोध घटाइएको नेभिगेस

Thank you.

Sunday, 2 Sundays.

0: समय लागेसँगै तपाईँकै चिर परिचित श्रेष्ठ एग्रोभेटमा विभिन्न किसिमका हिन्दी गरीका बिल विजयहरू आइसकेको छ।
1: तपाईँलाई

Admiral Tuffy.

रेडियो प्रभाता एफएम द्वारा चलचित्र जारी संदेश।

0: ढाक्ने कपडा
1: मात्र 15

Sonidos de la Vida, sonidos de la vida, sonidos de la vida.

Casa Black 10 anos.

निरन्तर मांग गर्नुभएको छ तर चाडपर्व मात्रैमा उनीहरू

0: संघ विदेश सड़क सड़क बालबालिका मुक्त राष्ट्र घोषणा सहयोग पछि सड़क मार्गहरूको व्यवस्थापन माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपस्थान रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उप प्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको हो। राष्ट्रपति अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उप प्रमुख वडा अध्यक्ष र वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने राष्ट्रपति प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएमलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका

समस्या त भयो, अब होइन हामीले

0: सरकारले दिएको प्रस्ताव रकम प्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनु पर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकार प्रति गुनासो व्यक्त गर्नु भएको हो।
1: सूचनाहरू जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
0: सुना
2: सुना

0: लागि हानिकारक हुन्छन् भनेर
1: श्री भन्यो शीतल। जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिरो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिरोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्। अवश्य सक्छ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने पानी परिहाल्छ नि।
2: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोषिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बाल बालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। इन्टरनेसनल नेपाल र अकोला सिआइएन
1: विद्यालयको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला

साथको योजना अनुभव विशेष श्रृङ्खला हेलो सामसद लगायतका सामग्रीमा

0: हटलाइन नम्बर 11774 होस्।
1: आपत्कालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: हिंसा शोषण र बेचेकन रोक्न सबै मिलेर काम गरौं। सिद्ध जिल्ले र फोकस नेपालको साझेदारीमा धार्मिक जिल्लाद्वारा जारी नजारी सामाजिक रूपान्तरणका यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हेलो संसद। नमस्कार, संवाद श्रृङ्खला हेलो संसदमा

0: সন্ধ্যা ঘুমাই পারি
1: সংস্কৃতি।

0: ಆಗಲಿ, ಸ್ವಸಲದಲ್ಲಿ ನಿರ್ಮಾಣದಲ್ಲಿ ನೀವು ಚಿಕ್ಕ ಅಭ್ಯಾಸ ಸ್ವಾಮಿ ಆಗಬೇಕು.
1: नागरिकको कुरा बढी आयो कि अथवा सामिक राजनीतिको कुरा कानुन निर्माण प्रक्रियामा देखिएको
0: सबैभन्दा बढी त कानुन निर्माणको प्रक्रियाको विषयमा सबभन्दा बढी ध्यान केन्द्रित सहभागिता जगाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठाउनु भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठाउनु भएको छ.
1: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो, सोधिदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठुलो त्यो अनुरोध

रहेका प्रत्यक्ष सरकारमा रहेका किसानवर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो

0: समय एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको उहाँहरूसँगको सम्बन्ध त्यसैले
1: अहिले
0: विकास निर्माण अथवा तेह्र तुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही सम्वादहरू कतिपल्ट केही भए
1: मलाई त त्यहाँ मलाई लाग्छ मैले तपाईँले भनेर सम्झेँ राष्ट्रपतिको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ सुरेन्द्र दाई उहाँले मलाई त यो माग्नु दाई भनेर

Thank you.

एकासी चार शून्य शून्य दुई सय एघार अन्ठानब्बे चार एकासी शून्य दुई सय छ र

0: Sunny Bloody Sundays. किशोर जीवनमा लागु पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजौँ।
1: रेडियो गुरुबाद्वारा
0: आफ्नै भाषा आफ्नै अवाज समावेशी रेडियो पुरस्कार जवाफ।

0: पाया नहीं था।
1: तो भयंकर कृष्ण समस्या एक पास हो गई।

이제 빨리 싫어.

0: दल प्रमुख लागि गएको छोरा फाइदा विपत्त भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नरहेको बताउँछिन् लाउने गाउँकी 70 वर्षीय लाउने बुढा कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्मपत्र समय नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी एस प्रकाश प्रसाई
1: नजिकको अर्कोलाई श्रीमती हुन सक्छ तर श्रीमतीको विवाहबाट बन्दैन। यो अवस्थामा के कसरी चाहिँ उहाँले रकम प्राप्त गर्नुहुन्छ भन्ने कुरा मैले गृह मन्त्रालयमा सबैभन्दा गरी पुगिसकेको छु।
0: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जिल्लाको पात्रासी गाउँपालिकाका 49, गुटेश्वर गाउँपालिकाका 9, चन्द्रनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 मानिसहरू रसुवाको बारेमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातलासी चार, लाम्री, जुम्ला।
2: रुसले आफ्नो एउटा तेल प्रबन्धन केन्द्रमा युक्रेनी आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः सुरु भएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रुसले ऊर्जा युद्ध विराम उल्लङ्घन गरेका जवाबमा त्यस्तो हमला गरिएको खिएको भनाइ छ। बीबीसी बिगरमा आधारित रिपोर्ट फरिङबाट युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रुसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सक्यो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले किएवलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दबाब दिनका लागि रुसी हमलापालिका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसरी रुसबाट विजय खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टारलिङ्क भूउपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रिमिनले मस्को दक्षिणमा रहेको एउटा रिफाइनेरीमा किएवले बिहिबार सबैले ठुलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र 12 ड्रोनहरूलाई निस्तेज गराइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूलाई रियोजान स्थित एउटा केन्द्रमा आग लागि गराएको थियो। जेलेन्स्कीले चाहिँ आगामी दिनमा 12 युक्रेनी सहरमा रुसी हमला भएको उल्लेख गरेका छन्।

Nos vemos en el próximo video.

विस्थापित भएका कैयौं बङ्गाल बिहीनहरूले काठमाडौँ आएर पनि शरण लिएर बसिरहेका छन्। यस्ता बाली पीडितहरूले राहत पाउने प्रक्रियाबाट पनि वञ्चित हुने हो कि भन्ने चिन्ता छ। तर केही संस्थाहरूले राजधानीमै

0: बालाजुमला हरेक हप्ता हेल्थ क्याम्पमा हेर्नु भएको छ र त्यही हेल्थ क्याम्प मार्फत अरू क्लिनहरूको विषयमा जानकारी पनि लिइरहनु भएको छ र आफ्नो दर्शन गर्नु भएको छ। त्यसपछि यहाँ आउन चाहनेहरू र कतिजनासम्म उहाँले यो जुन तपाईँहरूको योजना छ त्यसमा समय त सक्नुहुन्छ
1: लगभग 2000 मान्छेलाई सेवा दिन सक्छौँ र स्वास्थ्यको हिसाबले त हामी अहिले पनि यो बाढी आउनु अगाडि नै पनि लगभग वर्षमा 40,000 मान्छेले
0: बाढी प्रभावितको निम्ति नियमित स्वास्थ्य शिविर सञ्चालन गरेका उद्यमीहरूलाई साथै नियन्त्रणात्मक सम्पर्क गरे।

किलोमीटर यात्रा गर्नुपर्छ। एक घण्टामा झन्डै 30 किलोमिटर जति यात्रा गरिन्छ अनि उनलाई घर पुग्न कति समय लाग्छ होला। अब गणितको विधि प्रयोग गरेर दुधको समय हिसाब कसरी गरिन्छ हेर है त। खाना पकाउने बेला आमा भन्नुहुन्छ चारजनाका लागि 2 भाँडा चामल पुग्छ, तर जब पाहुना आएका दिन 12 जनासम्मका लागि खाना पकाउनु पर्छ त्यस बेला मलाई 6 भाँडा चामल चाहिन्छ। अब त्यसलाई भिन्न वा ट्रेक्सनका रूपमा लिनु, चारजनाका लागि 2 भाँडा 4/2 अर्थात् 4/2 12 जनाका लागि 6 भाँडा 12/6 अर्थात् 12/6 दुवै भिन्नलाई भाग गर्दै सानो बनाउँदा दुवै भिन्न

और वह डिनोमिनेटर डी लगाने क्षेत्र पदर वा एक्सट्रीम मच अनि पहिलो अनुपातको हर वा डिनोमिनेटर बी र दोस्रो अनुपातको अंश वा न्युमरेटर सीलाई हामी विषय पदहरू वा मिन भन्छौँ. समानुपातिकमा एक्सट्रिमहरूको गुणनफल ए इन्टु डी र मिनहरूको गुणनफल बी इन्टु सी बराबर हुनै पर्छ. यो नियमलाई सम्झनुहोस्. यही नियमको प्रयोग गरेर हामीले समानुपातमा थाहा नभएको मान पत्ता लगाउन सक्छौँ. यस सम्बन्धी समस्यालाई अझ स्पष्टसँग समाधान गर्न हामीले समानुपात

small part, inverse or indirect proportion. Small part na puri parimaan ko maan bata, maan korta, pangku parimaan ma pani sohi ansar parimaan ta hunsa ma leka sai, pratyaksha small part, direct proportion ma hunsa. Udaharan ka lagi, agi ma pangku parimaan ka lagi kaila saman ma ekhaap sanzaros. Manche ko sankhya bata, saman lupa parimaan ko leka maan hunsa. Mana pahle ka yus lesa, ulta hunsa. Yuta parimaan bata, orko parsa. Wa, yuta korta, orko यसलाई विपरीत समानुपात इन्भर्स प्रोपोर्सन भनिन्छ। यसले बुझ्न स्कुलको एउटा भवन बनाउने कामको उदाहरण हेरौँ। जति धेरै कामदार भए त्यो भवन बनाउन त्यति कम समय लाग्छ अनि जति कम कामदार भए त्यति नै बढी समय लाग्छ। यदि बिसजना कामदारले 15 दिनमा एउटा भवन बनाउन सक्छ भने त्यसलाई 10 दिनमै सक्न कति कामदार चाहिएला? यो विपरीत समानुपात हो। यसकारण हामी दोस्रो अनुपातलाई चाहिँ उल्टो बनाएर लेख्छौँ। अनि थाहा भएका दुईटा कामलाई सर्टकी गुणन अर्थात् प्लस मल्टिप्लिकेसन गरेर आएको गुणनफललाई तेस्रो मानले भाग गर्छौँ र त्यो भाग चाहिँ चौथो अर्थात् थाहा नभएको र हामीले थाहा पाउनु पर्ने मान हुन्छ। अर्थात् अब हामीले यहाँ 20 र 15लाई गुणन गर्नुपर्छ अनि 10 भाग गर्नुपर्छ। उत्तर 30 आउँछ। अर्थात् 30 कामदार भयो भने त्यो भवन 10 दिनमै बनाइ सकिन्छ। अब हामी अघिल्लो प्रश्नमा फर्क्यौँ। यदि 4 रुपियाँ 1 घन्टामा 30 किलोमिटरको तपाईँ गाडी घुम्नुहुन्छ भने यसलाई 50 किलोमिटर यात्रा गर्नुमा कति समय लाग्छ सोचौँ। यसमा हामी क्रस मल्टिप्लिकेसन अर्थात् छर्के गुणन गरेर 150 एकलाई गुणन गरौँ अनि 30 भाग गरौँ अर्थात् 5 घन्टा लाग्ने रहेछ। हामीले यो भागमा अनुपात र समानुपात अनि समानुपातका प्रकारबारे सिक्यौँ। त्यसबारे अभ्यास गर्न म तपाईँलाई एउटा प्रश्न सोध्छु र त्यसको उत्तर एकछिनमा पर्छु। तपाईँ आफ्नो उत्तर जाँच्नुहोस् है त। मानौ तपाईँका घरमा एउटा कार्यक्रमको लागि 40 पाहुना आएका छन् र 4 एक भाँडो चामल चाहिन्छ अनि

比如

Ha, ha, ha.

0: प्राथमिक स्कुलमा नि दुध बोकेर हटाएर जाँदा लाग्थ्यो, तर कृषि गर्ने दुधको मूल्य भइरहेको छैन, हैरान भइसक्यो।
1: त्यसो भए तपाईँले ग्लोबल डेरी प्रणालीबाट सम्बन्धित मात्र सहारा डेरी एन्ड फिड सप्लिमेन्ट गर्ने चाहना छैन कि क्या हो?
0: कति छ कति, तर दुध

0: लगायतका विभिन्न मिसामा के के हुन्छ, अनि पशुको दाना, माछाको दाना, औषधि, प्राण, चक्कर, विषादी, बिउ बिजन, मल खा तथा त्यस्तोहरू समेत उपलब्ध छ।
1: हाम्रो गाई भैँसी बिरामी भयो भने नि,
0: सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनु पर्दाखेरि प्राथमिक सल्लाह पनि दिइन्छ, अनि पशु तथा भारी बिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ। प्राप्त सहारा देरियन फिट सप्लिमेन्ट दुध सङ्ग्रहदेखि दुधनीय सामग्री पशु पक्षी सुधारमा सावधाना सामग्री
1: अन्ठानब्बे 40 47।

0: आयो आयो आयो श्रेष्ठ जगतमा आयो।
1: यति समय लागेसँगै तपाईँकै चिर परिचित श्रेष्ठ एड्रोफेटमा विभिन्न किसिमका हिन्दी पालिका बिउ चिजहरू आइसकेको छ।
0: दुई छातमा सुचेति लोकल दुई उन्नत जात मन दुई केराउ लोकल केराउ सिक्किम अर्जेल केराउ चलान हाजमा दसैँ खास गहुँ चाउको बिउ आलुको बिउ लसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू।
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ।
0: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोभेट पासवाणी किसान चोकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा।
1: साथै विजया दशमी शुभ दीपावली र छठ पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्ट मित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

to a great house on the

Thank you.